0: launch your song.
1: Only on City FM 89.
2: This show is brought to you by Jazz.
3: City FM 89,
4: where we're playing the song. Tax pay karna ab hua aasan. Abhi Jazz Cash app download karein aur apna tax pay karke lucky draw mein shamil ho jayein aur jeetein electric scooter. Aasan payments aur exciting rewards ke liye. Jazz Cash hai na.
5: Hire No Frost IoT Refrigerator. Iski IoT technology food expiry notification ke saath-saath aapko de mobile app se complete control. No Frost, no worries.
6: Shared bundles, wo bhi discount par. Subscribe karna to banta hai. To bas abhi, Jazz Cash app se Jazz V5 Fantastic Bundle lagao. Aur pao 2000 rupay tak ka behtareen discount. Apne favorite bundles par bade discounts ke liye. Jazz Cash hai na.
7: तैयार हो अपनी जिंदगी का अगला कदम लेने के लिए AEO पाकिस्तान लाया है आइल्सॉन कंप्यूटर जहां टेस्टिंग का हर पल होता है कंफर्टेबल स्मूथ और स्ट्रेस फ्री डेली अवेलेबिलिटी नेशन वाइड सेंटर्स और रिजल्ट्स भी मिले विद इन जस्ट 3 डेज आज ही बुक करें अपना आइल्सॉन कंप्यूटर AEO पाकिस्तान पाकिस्तान्स मोस्ट ट्रस्टेड आइल्स टेस्ट सेंटर Book now at www.aeo.com.pk.
8: بہترین انشورنس ہر وقت آپ کے ساتھ جیسے ایزی پیسا انشورنس مارکیٹ پلیس 50 سے زیادہ پلانز بہترین کوریج خاص ڈسکاؤنٹس اور صرف 24 گھنٹوں میں کلیم حاصل کرنے کی سہولت کور 3 کے لیے ڈیڈیکیٹڈ پلانز اور 25,000 ٹاپ ڈاکٹر سے کنسلٹیشن بھی ابھی ایزی پیسا ایپ پر انشورنس مارکیٹ پلیس ایکسپلور کریں ایزی پیسا ڈیجیٹل بینک ایزی والا بینک
9: گھر بیٹھے دل بھر کے شاپنگ کرنی ہے وہ بھی قسطوں میں بس اپنے فیورٹ برانڈز کی ویب سائٹ پر پیمنٹ بائی یلو سلیکٹ کرو اور پے کرو 3 سمپل انسٹالمنٹس میں تو جو چاہے خریدو پیسے آرام سے دے دو ود یلو بائی جیز کیش
10: سٹی ایف ایم 89 ویئر پلیئنگ یور سانگ
11: You're listening to The Breakfast Show with Shermaine.